नेपाल नेपाली भाषा साहित्य र संगीतका साथै भिक्टोरियाका नेपाली समुदायप्रति समर्पित नेपाली भाषाको साप्ताहिक रेडियो कार्यक्रम मेलबर्न चौतारी। हरेक हप्ताको बिहिबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म थ्रिसिआर कम्युनिटी रेडियोमा नेपालीज एसोसिएसन अफ भिक्टोरियाद्वारा प्रस्तुत मेलबर्न चौतारी।

0: नमस्कार तथा हार्दिक स्वागत सम्पूर्ण श्रोताहरूमा मेलबर्न चौतारीको आजको यो कार्यक्रममा। आज म लोक मेलबर्न चौतारीको यो नियमित कार्यक्रम लिएर हाजिर भएको छु। आज विक्रम सम्बत 2083 साल असोज महिनाको 1 गते बिहिबार भदौ शुक्ल पक्षको षष्ठी तिथि थियो आज। तदनुसार इस्वी सम्बत 2026 साल सेप्टेम्बर महिनाको 17 तारिक, नेपाल सम्बत 1146। आजको तिथि र मितिलाई विभिन्न विशेष दिनका रूपमा लिइन्छ। आज असोज संक्रान्ति र भाद्र शुक्लको षष्ठी तिथि थियो। यो दिन भगवान श्री विश्वकर्माको पूजा आराधना गरिन्छ। वास्तु दिवस, विज्ञान दिवस, सूर्य षष्ठी पनि आजै मनाइन्छ। आज जुन भूमिबाट यो कार्यक्रम प्रस्तुत गर्न लागिरहेका छौँ यसका पारम्परिक मालिकहरू उत्तराधिकारीहरूप्रति सम्मान व्यक्त गर्दछौँ। मेलबर्न चौतारी कुलीन राष्ट्रका वारेन्जरी समुदाय उनीहरूको विगत र वर्तमानका ज्येष्ठ नागरिकहरूप्रति सम्मान व्यक्त गर्दछ। हामी सबै मूल निवासी र टोरेस स्ट्रेट द्वीपका पारम्परिक उत्तराधिकारीहरूप्रति पनि सम्मान व्यक्त गर्दछौँ जसको भूमिमा रहेर आज यो कार्यक्रम प्रस्तुत गर्न गइरहेका छौँ। आज कार्यक्रममा यहाँ समक्ष साताको समाचार, साताको गीत, यो हप्ता मेलबर्न वरपरका केही सामुदायिक खबरहरू र आउँदा दिनहरूमा आयोजन हुन लागेका कार्यक्रमहरूका बारेमा जानकारी प्रस्तुत गर्नेछौँ। साथसाथै हाम्रो दैनिक जीवनमा सरोकार राख्ने केही विषयलाई पनि यहाँहरू समक्ष प्रस्तुत गर्नेछौँ। सबैभन्दा पहिला अब साताको समाचार श्रोताहरूलाई स्मरण गराउन चाहन्छौँ। साताको समाचारमा हामीले साताभरिका नेपालका प्रमुख समाचारहरू समेटेर प्रसारण गर्ने गरेका छौँ। आजलाई यो साताको समाचार लिएर सहकर्मी सरोजा श्रेष्ठ आउँदै हुनुहुन्छ।
1: नमस्कार, मेलबर्न चौतारीको साप्ताहिक समाचारमा स्वागत छ। म सरोजा श्रेष्ठ। शुरू गरौँ प्रमुख समाचारहरूबाट। बोडेकुसी बाढीमा मृत्यु हुनेको संख्या 1385 पुग्यो। 35 अस्ट्रेलियन नागरिक अझै बेपत्ता। 8 जना सकुशल फेला परे। पुनर्निर्माणमा 7 खर्ब 23 अर्ब रुपियाँ लाग्ने सरकारी अनुमान। बाढी प्रभावित परिवारलाई मासिक 15,000 रुपियाँ आवास सहायता। नेपाल एसिया कपका लागि छनौट। सन्दीप लामिछानेको 300 विकेट। अब समाचार विस्तृतमा। बोडेकोसी बाढी आएको 3 साता पुग्दा पनि खोजी कार्य जारी छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सेप्टेम्बर 11 सम्म मृत्यु हुनेको संख्या 1385 पुगेको छ। 5,130 जना अझै सम्पर्कविहीन छन् र 13,676 जनाको उद्धार भएको छ। परराष्ट्र मन्त्रालयको आधिकारिक विवरण अनुसार सम्पर्कविहीन मध्ये करिब 600 जना 35 देशका विदेशी नागरिक हुन्। यी तथ्याङ्क प्रारम्भिक हुन् र स्रोतहरू बीच अझै केही फरक छ। सबैभन्दा बढी शव चितवनमा भेटिएका छन्। 364 जना त्यसपछि नवलपरासीको दुवै भाग नुवाकोट र रसुवा हुन्। पूर्वी नवलपरासीमा 228, पश्चिम नवलपरासीमा 222, नुवाकोटमा 119 र रसुवामा 185 जनाको शव फेला परेको छ। शव पहिचान अझै ठूलो समस्या बनेको छ। अहिलेसम्म 3,065 डिएनए नमुना सङ्कलन भएका छन्। पोखरामा राखिएको 102 शवमध्ये 21 आफन्तलाई हस्तान्तरण गरिएको छ। 76 को अन्तिम संस्कार भइसकेको छ र 5 बाँकी छन्। अब अस्ट्रेलियासँग जोडिएको खबर। सेप्टेम्बर 8 को विवरण अनुसार 35 अस्ट्रेलियाली नागरिक अझै सम्पर्कविहीन छन्। तीमध्ये 34 जना कैलाश मानसरोवर यात्रामा गएका थिए। 8 जना भने सकुशल फेला परेका छन्। अस्ट्रेलियाली विपद सहायता तथा उद्धार टोली नेपाली सेनासँग मिलेर सुरुङ उद्धारमा खटिएको छ। भारत, चीन र दक्षिण कोरियाको टोली पनि सुरुङ उद्धारमा छन् र जापान तथा सिङ्गापुरका विज्ञ डिएनए पहिचानमा सहयोग गरिरहेका छन्। अन्तर्राष्ट्रिय सहयोग पनि बढेको छ। चीनले 24 लाख अमेरिकी डलर नगद, ड्रोन, बेली पुल, डिएनए परीक्षण उपकरण, उद्धार डुङ्गा र 24 जना विज्ञ पठाएको छ। न्युजिल्यान्डले 20 लाख न्युजिल्यान्ड डलर सहयोग घोषणा गरेको छ। प्रधानमन्त्री वालेन्द्र शाह र न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लुक्सन बीच टेलिफोन वार्ता भएको थियो। प्रधानमन्त्री राहत कोषमा अहिले 13 अर्ब 54 करोड रुपियाँ जम्मा भएको छ। यसमा 2 करोड 34 लाख अमेरिकी डलर विदेशी मुद्रा पनि समावेश छ। अहिलेसम्म 1 अर्ब रुपियाँ वितरण भइसकेको छ। रसुवा र नुवाकोटलाई 1 करोड रुपियाँको दरले, धादिङलाई 50 लाख र 15 स्थानीय तहलाई 13 करोड 50 लाख रुपियाँ पठाइएको छ। चीनतर्फ अलपत्र परेका नेपाली फर्किने क्रम जारी छ। सेप्टेम्बर 10 सम्ममा 788 जना तातोपानी नाकाबाट स्वदेश फर्किएको छन्। पुनर्निर्माणको आकलन पनि बाहिर आएको छ। सरकारका अनुसार कुल 7 खर्ब 23 अर्ब रुपियाँ लाग्ने प्रारम्भिक अनुमान छ। यसमध्ये ऊर्जा क्षेत्र मात्रै 3 खर्ब 90 अर्ब, यातायात 73 अर्ब र सामाजिक क्षेत्र 1 खर्ब 3 अर्ब रुपियाँ छ। 7,570 निजी घर नष्ट भएका छन्। 18 विद्यालय प्रभावित छन्। 11 पूर्ण रूपमा भत्किएका र 9,000 भन्दा बढी विद्यार्थीको पढाइ प्रभावित भएको छ। कृषिमा पनि ठूलो क्षति छ। बाली नालीमा 1 अर्ब रुपियाँ भन्दा बढी र पशुधनमा 1 अर्ब 11 करोड रुपियाँको क्षति भएको छ। विस्थापित बालबालिकाको पढाइ भने पूर्ण सुरु भएको छ। काठमाडौँमा रहेका 132 बालबालिकालाई डल्लुको गीतामाता विद्यालयमा भर्ना गरिएको छ। यहाँ आफन्त प्रभावित हुनुभएकाहरूका लागि एउटा महत्त्वपूर्ण निर्णय। मन्त्री परिषदले बाढी प्रभावित परिवारलाई मासिक आवास सहायता दिने निर्णय गरेको छ। 4 जनासम्मको परिवारलाई महिनाको 15,000 रुपियाँ र 4 भन्दा बढी भएका थप प्रत्येक सदस्यका लागि 2,000 रुपियाँ दिइनेछ। सडक खुलाउने काम पनि जारी रहेको छ। पृथ्वी राजमार्गको कृष्णवीर खण्ड भदौभित्रै खुल्ने लक्ष्य राखिएको छ। त्यहाँ 10 वटा मेसिन र 30 जना कामदार खटिएका छन् र फ्लड लाइट राखेर दिनको 12 देखि 14 घन्टासम्म काम भइरहेको छ। भारतले 70 मिटर लामो 3 वटा बेली पुल उपलब्ध गराएको छ, जसले 20 टनसम्म भार टेक्न सक्छ। तर अन्य राजमार्ग अझै अवरुद्ध छन्। रसुवाको पासङ लामो राजमार्ग र सिन्धुपाल्चोकको घट्टे खोलामा अरणीको राजमार्ग बन्द छ। कुल 69 किलोमिटर सडक र 33 वटा पुल क्षतिग्रस्त भएका छन्। ऊर्जा क्षेत्रको क्षति विशेष गम्भीर छ। कुल 759 मेगावाट क्षमताका 13 वटा जलविद्युत आयोजना र 25 मेगावाटका 500 आयोजना प्रभावित भएका छन्। यस क्षेत्रमा मात्रै 1 खर्ब 51 अर्ब रुपियाँ बराबरको क्षति भएको आकलन छ। भविष्यको जोखिमबारे पनि एउटा निर्णय आएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीले जोखिमयुक्त हिमताल खाली गर्ने योजना सार्वजनिक गर्नुभएको छ। हिमताल फुटेर आउने बाढीको जोखिम घटाउन यो काम गरिने बताएको छ। प्रधान सेनापति अशोक राज सिग्देल सेप्टेम्बर 13 देखि 19 सम्म चीन भ्रमणमा जानुभएको छ। बेजिङमा हुने स्याङ सान फोरममा सहभागी हुने कार्यक्रम छ। चिनिया राजदूत याङ मा ओमिङले बाढी पीडित नुवाकोटको भ्रमण गर्नुभएको छ र पूर्व प्रधानमन्त्री शेरबहादुर देवा पनि नुवाकोटको ढुङ्गे बजार पुग्नु भएको थियो। राजनीतिमा उद्योग मन्त्री गौरी कुमार यादवले सेप्टेम्बर 10 मा राजीनामा दिनुभएको छ। ग्यास व्यवसायीबारे दिनुभएको अभिव्यक्तिपछि आलोचना भएको थियो। उहाँको ठाउँमा दीप कुमार शाहले शपथ लिनुभएको छ। ग्यास अभाव भने अझै समाधान भएको छैन। विपक्षीले सरकारको आलोचना जारी राखेको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई दमनकारी र संचार माध्यम विरोधी भन्नुभएको छ। नेपाली काङ्ग्रेस भने आफ्नो 15 महाधिवेशनको तयारीमा छ। शिक्षा मन्त्री सस्मित पोखरेलले पाठ्यक्रम पुनरावलोकन गर्ने घोषणा गर्नुभएको छ। विद्यार्थी, शिक्षक र अभिभावकको सुझावका आधारमा व्यावहारिक विषयमा जोड दिने उहाँले बताउनु भएको छ। सेप्टेम्बर 13 तीज र राष्ट्रिय बाल दिवस मनाइयो। राष्ट्रपति रामचन्द्र पौड्यालले नेपाली महिला र बालबालिकालाई शुभकामना दिनुभएको छ। बजारमा सुनको मूल्य तोला 1,200 रुपियाँले बढेर 3,02,200 रुपियाँ पुगेको छ। चाँदी तोलाको 60 रुपियाँले बढेर 4,660 रुपियाँ पुगेको छ। पर्यटनतर्फ मनास्लु आरोहणका लागि यस सिजनमा 422 जनालाई अनुमति दिएको छ। 313 पुरुष र 109 महिला कुल 35 टोलीमा। नेपालले एसिसी मेन्स प्रिमियर कपको फाइनलमा संयुक्त अरब इमिरेट्सलाई 45 रनले हराएको छ। यससँगै नेपाल सन् 2027 एसिया कपका लागि छनौट भएको छ। सेमी फाइनलमा ओमानलाई 87 रनले हराएको छ। यता सन्दीप लामिछाने अन्तर्राष्ट्रिय क्रिकेटमा 300 विकेट लिने पहिलो नेपाली गेन्दबाज बनेका छन्। अब प्रमुख समाचार। बोटेकुसी बाढी मृत्यु हुनेको संख्या बढ्यो। 35 अस्ट्रेली नागरिक अझै बेपत्ता। 8 जना सकुशल फेला परे। पुनर्निर्माणमा 7 अर्ब 23 अर्ब रुपियाँ लाग्ने सरकारी अनुमान। बाढी प्रभावित परिवारलाई मासिक 15,000 रुपियाँ आवास सहायता। नेपाल एसिया कपका लागि छनौट सन्दीप लामिछानेको 300 विकेट। नेपालको साताभरको समाचार यति नै।
0: साताको समाचारपछि कार्यक्रमलाई अघि बढाउने क्रममा सबैभन्दा पहिला साताको गीत। साताको गीतमा हामी नेपाली सङ्गीत क्षेत्रका कुनै एक स्रष्टालाई रोजाइमा पारेर उनकै एक गीतलाई प्रस्तुत गर्ने गर्दछौँ। हिजो भदौ महिनाको 31 गते थियो। यसै दिन नेपाली सङ्गीत क्षेत्रका ख्यातिप्राप्त सङ्गीतकार न्यू बज्राचार्यको शुभ जन्मदिन पर्दछ। त्यसैले आजलाई हामी उनै सङ्गीतकर्मीको एउटा सिर्जनालाई प्रस्तुत गर्नेछौँ साताको गीतमा। माता कृष्णदेवी बज्राचार्य र पिता परमानन्द बज्राचार्यका छोरा न्यू बज्राचार्यको जन्म विक्रम सम्वत 2021 साल भदौ 31 गते ओम बहाल काठमाडौँमा भएको थियो। रेडियो नेपालले हरेक वर्ष आयोजन गर्ने राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगितामा 2045 सालमा न्यू बज्राचार्य प्रथम हुन सफल भएपछि देखि उहाँले नेपाली साङ्गीतिक क्षेत्रमा निरन्तर आफ्नो यात्रालाई अघि बढाइरहनु भएको छ। उहाँका विभिन्न प्रकारका दर्जनौ गीती एल्बमहरू सार्वजनिक भएका छन्। सयौंको संख्यामा दर्जनौ गायक गायिका र आफ्नै स्वरमा पनि गरी गीतहरू रेकर्ड भइसकेका छन्। न्यू बज्राचार्यलाई उहाँको सङ्गीतप्रतिको योगदानका निम्ति रेडियो नेपाल उत्कृष्ट सङ्गीत पुरस्कार, नारायण गोपाल युवा सङ्गीत पुरस्कार, छिन्नलता पुरस्कार, शिवशंकर सङ्गीत पुरस्कार, इमेज अवार्डका साथै अन्य धेरै पुरस्कार र सम्मानहरू प्रदान गरिएको छ। उहाँप्रति हिजो परेको उहाँको शुभ जन्मदिनको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ र अब सुनौ साताको यो गीत उनै न्यू बज्राचार्यको सङ्गीतमा बसन्त चौधरीका शब्दहरूलाई प्रतिमा राज भण्डारीको स्वरमा। श्रोताहरूलाई एउटा जानकारी गराउँदछौँ, रसुवाको भोटेकोसीमा बाढी आएको 3 हप्ता पूरा भइसकेको छ। तर त्यसबाट प्रभावित हामी र हाम्रो देश यस दुःखद परिस्थितिबाट बाहिरिसकेको अवस्थामा भने छैनौँ। सोही अनुरूप हाम्रो कार्यक्रममा प्रस्तुत गरिने गीत सङ्गीतहरू छनौट गर्ने प्रक्रियालाई पनि अझै केही समयसम्म प्रभाव पार्ने हामी स्वीकार्छौँ।

तपाईँहरू अहिले नेपाली भाषाको रेडियो कार्यक्रम मेलबर्न चौतारी सुनिरहनु भएको छ। हाम्रो यो कार्यक्रम हरेक हप्ता मेलबर्नको समयअनुसार बेलुकी 8 बजेदेखि 9 बजेसम्म कम्युनिटी रेडियो 3CR को 855 AM 3CR को डिजिटल प्रसारण अनलाइन मार्फत www.3cr.org.au र रेडियो एपहरूमा 3CR लाई खोजेर सुन्न सक्नुहुनेछ। हाम्रो प्रसारण भइसकेको कार्यक्रमलाई कुनै पनि समय जहाँकैबाट www.3cr.org.au/चौतारीमा लगइन गरेर पनि सुन्न सक्नुहुन्छ। श्रोताबृन्द, कार्यक्रममा अब सुन्दैछौँ हाम्रो स्थायी स्तम्भ आफ्नै कुरा। यसमा हामी भिक्टोरिया र मेलबर्न वरपरका सामुदायिक खबर र सूचनाहरूलाई प्रस्तुत गर्ने गर्दछौँ। साथसाथै यस स्तम्भमा हामी हाम्रो दैनिक जीवनसँग सम्बन्धित विषयहरूका बारेमा पनि जानकारी र चर्चा गर्ने गर्दछौँ। सबैभन्दा पहिला सुनौ सामुदायिक खबर, यसलाई प्रस्तुत गर्दै सहकर्मी कृतिका।

नेवापुच मेलबर्नले यस वर्षको गाई जात्रा सम्झना र श्रद्धाञ्जलीका रूपमा मनाएको जनाएको छ। संस्थाका अनुसार यो कार्यक्रम उत्सवभन्दा बढी गुमेकाहरूको सम्झना गर्ने, प्रार्थना गर्ने र समुदाय एकसाथ जुट्ने अवसर बनेको थियो। सहभागी सबैप्रति नेवापुच मेलबर्नले आभार व्यक्त गरेको छ। मगर समाज भिक्टोरियाले नेपाल बाढी राहतका लागि चलाएको सहयोग अभियान सम्पन्न भएको घोषणा गरेको छ। मगर समाजका अनुसार अभियानबाट 1,92,700 नेपाली रुपियाँ सङ्कलन भएको थियो र उक्त रकम नेपाल सरकारको प्रधानमन्त्री विपद राहत कोषमा पठाइसकिएको जनाइएको छ। यो विवरण मगर समाज भिक्टोरियाले आफै छ। मगर समाज भिक्टोरियाले नेपाल बाढी राहतका लागि चलाएको सहयोग अभियान सम्पन्न भएको घोषणा गरेको छ। मगर समाजका अनुसार अभियानबाट 1,92,700 नेपाली रुपियाँ सङ्कलन भएको थियो।

सुदूरपश्चिम नेपाली समाज भिक्टोरियालाई धन्यवाद दिएको छ। सांस्कृतिक परम्परा जीवित राख्न समाजले पुर्याएको योगदानको एनआरएनए भिक्टोरियाले प्रशंसा गरेको छ। कार्यक्रम सेप्टेम्बर 12 शनिबार बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म डिगर्स रेस्ट स्थित अस्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेन्टरमा गरिएको थियो। सोही दिन अस्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेन्टरमै फादर्स डे सेलिब्रेसन 2026 बुवाको सम्मान समुदायको अभिमान कार्यक्रम पनि आयोजना गरिएको थियो। बुवा हजुरबुवा तथा समुदायका अग्रजहरूको योगदानलाई सम्मान गर्ने कार्यक्रममा नेपालका बाढी पीडितप्रति श्रद्धाञ्जली, ज्येष्ठ नागरिकका लागि डिजिटल लिटरेसी प्रोग्राम, विशेष सम्मान, नेपाली सांस्कृतिक प्रस्तुति तथा सामुदायिक भेटघाट समावेश गरिएको थियो। एकै दिन एउटै स्थलमा हुने यी कार्यक्रमले नेपाली मौलिक संस्कृति संरक्षणसँगै बुवा तथा समुदायका अग्रज पुस्ताको सम्मान र नयाँ पुस्तासँग संस्कृति जोड्ने अवसर प्रदान गरेको थियो। नेप्लिज एसोसिएसन अफ साउथ इस्ट मेलबर्न नासेमले नेपाल बाढी पीडित प्रति ऐक्यबद्धता जनाउँदै हाइटी तथा ऐक्यबद्धता कार्यक्रमको आह्वान गरेको थियो। कार्यक्रम सेप्टेम्बर 12 शनिबार बेलुका 4 बजेदेखि अफिसर स्थित श्री गुरु नानक दरबारमा तय गरिएको थियो र सहभागिता निशुल्क राखिएको थियो। नासेमका अनुसार कार्यक्रममा नेपालको प्रधानमन्त्री राहत कोषका लागि सहयोग सङ्कलन गरिने जनाइएको थियो। क्रान्बन ज्ञानज्योति पाठशालाको तेस्रो सत्र सम्पन्न भएको छ। पाठशालाका अनुसार अन्तिम दिन माथिल्लो कक्षाका विद्यार्थीबीच नेपाली हाजिरी जवाफ प्रतियोगिता र साना विद्यार्थीको त्रैमासिक परीक्षा सम्पन्न भएको थियो। प्रतियोगिता र परीक्षामा सहभागी विद्यार्थीहरूलाई पाठशालाले बधाई दिएको छ। कार्यक्रम सफल बनाउन योगदान पुर्याउनु भएकोमा विद्यालय सञ्चालक र अभिभावकप्रति पाठशालाले आभार व्यक्त गरेको छ। क्रान्बन ज्ञानज्योति पाठशालाले सेप्टेम्बर 12 यो जानकारी सार्वजनिक गरेको थियो। श्रोतावृन्द, यहाँहरू सुन्दै हुनुहुन्छ मेलबर्न चौतारी। मेलबर्न वरपर र भिक्टोरियामा भएका कार्यक्रमका बारेमा हामी खबर प्रस्तुत गरिरहेका छौँ। अबको खबर रहेको छ आस्था नेपाली हिन्दू समाज भिक्टोरियाको। आस्था नेपाली हिन्दू समाज भिक्टोरिया श्री पशुपतिनाथ मन्दिरले यस वर्षको हरितालिका तीज नाचगान नगरी मनाउने निर्णय गरेको जनाएको छ। नेपालमा आएको बाढी विपत्तिका कारण यस्तो निर्णय गरिएको मन्दिरको सूचनामा उल्लेख छ। नाचगानको साटो भगवान शिवको पूजा आराधना गर्ने र बाढीमा ज्यान गुमाउनेहरूको सम्झनामा प्रार्थना गर्ने कार्यक्रम राखिएको थियो। घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको मन्दिरले जनाएको छ। ग्रेटर शेप्पटन नेप्लिज कम्युनिटीले शेप्पटन पन्जाबी समुदायप्रति आभार व्यक्त गरेको छ। संस्थाका अनुसार पन्जाबी समुदायले सङ्कलन गरेको 3,573 अमेरिकी डलर अस्ट्रेलियाली 5,000 डलर बराबर प्रधानमन्त्री बाढी राहत कोषमा पठाइएको छ। यो विवरण ग्रेटर शेप्पटन नेप्लिज कम्युनिटीले आफैले सार्वजनिक गरेको हो। अस्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेन्टरले हरितालिका तीज कार्यक्रम सेप्टेम्बर 14 सोमबारका दिन डिगर्स रेस्टको 100 डङ्कन्स लेनमा राखेको थियो। कार्यक्रम बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म तय गरिएको थियो। कार्यक्रममा ह्युम सिटी काउन्सिलको सहयोग रहेको आयोजकले जनाएका छन्।

0: Are you a 3CR subscriber?
1: We really need our listeners to subscribe to the station. It helps us remain financially independent and is an important part of our community governance.
2: It's just $40 concession, $80 waged, $150 for a band or organisation, and $300 solidarity.
3: Become a 3CR subscriber today.
0: 3CR, Radical Radio.
4: नेपाली भाषाको रेडियो कार्यक्रम मेलबर्न चौतारीलाई सुनिरहनु भएको छ। मेलबर्न र यस वरपर चाँडै आयोजन हुन गइरहेका केही सामुदायिक कार्यक्रमहरूका सम्बन्धमा श्रोताहरूलाई जानकारी गराउन गइरहेका छौँ। तपाईँहरूको पनि आफ्नो समाज, समुदाय, संगठन वा क्लबहरूमा

0: कुनै कार्यक्रम आयोजन हुन गइरहेको छ भने हामीलाई जानकारी गराउन सक्नुहुनेछ। हामी त्यसलाई यस रेडियो कार्यक्रम मार्फत प्रचार प्रसार गर्नेछौँ। हामीलाई इमेलद्वारा जानकारी गराउन सक्नुहुनेछ melbourne.chautari@gmail.com। साथै Melbourne Chautariको फेसबुक पेज मार्फत पनि सम्पर्क गर्न सक्नुहुनेछ। अब प्रस्तुतिमा यो साताको सामुदायिक सूचनाहरू, यसलाई प्रस्तुत गर्दै सहकर्मी कृतिका पौडेल।
1: नेपालमा सडक तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताइरहेका सहयोगापेक्षी व्यक्तिहरूको उद्धार, संरक्षण र पुनर्मिलनमा सक्रिय मानव सेवा आश्रमको टोली अस्ट्रेलिया भ्रमणमा आउने भएको छ। टोली 17 सेप्टेम्बरदेखि 7 अक्टोबरसम्म अस्ट्रेलियामा रहनेछ। भ्रमणका क्रममा नेपाली समुदायसँग भेटघाट, मानव सेवा आश्रमको अभियानबारे जानकारी तथा विभिन्न सचेतना र सहयोगमूलक कार्यक्रमहरू आयोजना गरिने अपेक्षा गरिएको छ। मानव सेवा आश्रमले नेपालका 7 प्रदेशका 23 जिल्लामा 33 सेवा केन्द्र सञ्चालन गर्दै आएको छ। आश्रम मार्फत हाल करिब 2400 जनाले आश्रय तथा सेवा पाइरहेका छन् भने हालसम्म 14,000 भन्दा बढी व्यक्तिको उद्धार गरिएको बताइएको छ। अस्ट्रेलिया भ्रमणले यहाँ रहेका नेपाली समुदायलाई मानव सेवा आश्रमको अभियानसँग जोड्ने तथा मानवीय सेवाका लागि सहकार्य र सहयोग विस्तार गर्ने अवसर प्रदान गर्नेछ। बालाराट हिन्दू टेम्पल एन्ड कल्चरल सेन्टरको आयोजनामा तथा बालाराट नेपाली समाजको सहयोगमा गणेश उत्सव 2026 आयोजना हुन गइरहेको छ। उक्त कार्यक्रम यही सेप्टेम्बर 19 र 20 गते शनिबार र आइतबार 2 दिनसम्म सञ्चालन हुनेछ। कार्यक्रम बालाराट हाई स्कुल 1726 स्टर्ट स्ट्रिट लेक गार्डेन्स बालाराटमा आयोजना गरिनेछ। यस कार्यक्रमको प्रवेश निशुल्क रहेको छ। भगवान् श्री गणेशको पूजा आराधना, धार्मिक आस्था, सांस्कृतिक पहिचान तथा सामुदायिक सद्भावलाई प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस पावन उत्सवमा सम्पूर्ण श्रद्धालु भक्तजन परिवारजनप्रति समुदायका सदस्यहरूलाई ससम्मान उपस्थितिका लागि आयोजकले सबैप्रति हार्दिक अनुरोध गरेको छ। जिलङ नेप्लिज एसोसिएसन, जिलङ सस्टेनेबिलिटी तथा लारा स्पोर्टिङ क्लबको संयुक्त आयोजनामा नेपालको सङ्कलन भोज आयोजना हुन गइरहेको छ। उक्त कार्यक्रम सेप्टेम्बर 21 गते सोमबार बेलुका 5:30 बजेदेखि सञ्चालन हुनेछ। कार्यक्रम लारा स्पोर्टिङ क्लब 4 मिल रोड लारामा आयोजना गरिनेछ। यस विशेष साँझमा सहभागीहरूको लागि नेपाली तथा अस्ट्रेलियाली स्वाद समेटिएको 3 कोर्स भोजन प्रस्तुत गरिनेछ। कार्यक्रमको टिकट प्रति व्यक्ति $95 अस्ट्रेलियन रहेको छ। कार्यक्रमका क्रममा जिलङ सस्टेनेबिलिटीका निल प्लमरले जलवायु परिवर्तन सम्बन्धी विषयमा विशेष सम्बोधन गर्नुहुनेछ। उहाँको प्रस्तुतिले जलवायु परिवर्तनका चुनौती, दिगोपन तथा हाम्रो समुदायले खेल्न सक्ने भूमिकाबारे उपयोगी जानकारी प्रदान गरिने अपेक्षा गरिएको छ। टिकटहरू इभेन्ट ब्राइट मार्फत पनि उपलब्ध छन्। सिट सङ्ख्या सीमित भएकोले सहभागी हुन इच्छुक महानुभावहरूलाई समयमै टिकट सुनिश्चित गर्न हार्दिक अनुरोध गरिएको छ। नेवागुठी भिक्टोरियाको आयोजनामा इन्द्रजात्रा येनिया पुन्ही मेलबर्न 2026 आयोजना हुन गइरहेको छ। नेवार समुदायको समृद्ध सांस्कृतिक, धार्मिक तथा ऐतिहासिक परम्परासँग जोडिएको इन्द्रजात्रा उत्सव आउँदो सेप्टेम्बर 26 शनिबार मनाइँदैछ। कार्यक्रम बिहान 10 बजेदेखि दिउँसो 4 बजेसम्म अस्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेन्टरमा आयोजना गरिनेछ। यस उत्सवमा नेवार संस्कृति, परम्परा र सामुदायिक एकताको उत्सव मनाउन सम्पूर्ण नेपाली समुदाय, परिवारजन तथा इच्छुक मानुभावहरूलाई ससम्मान सहभागी हुन आयोजक टोलीले हार्दिक निमन्त्रणा गरेको छ। कार्यक्रममा प्रवेश निशुल्क रहेको छ। नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको सहयोगका लागि मेलबर्नमा खेलकुद क्षेत्र समेत सक्रिय भएको छ। ब्राइटन भिक्टोरिया क्रिकेट क्लब BVCC र गोर्खा लिजेन्स तास्मानिया बीच च्यारिटी म्याच बायोलेट्रल सिरिज आयोजना हुने भएको छ। 26 र 27 सेप्टेम्बर 2026 हुने सिरिजलाई प्लेइङ फर द कज स्ट्यान्डिङ फर नेपाल भन्ने सन्देश सहित नेपालप्रति ऐक्यबद्धता र सहयोग जुटाउने अभियानका रूपमा आयोजना गरिएको छ। सिरिज अन्तर्गत 26 सेप्टेम्बर बिहान 9-12 बजे पहिलो खेल र दिउँसो 2-5 बजे दोस्रो खेल हुनेछ। 27 सेप्टेम्बर बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म फाइनल खेल आयोजना हुनेछ। यस अभियानमा नेप्लिज एसोसिएसन अफ भिक्टोरिया लगायत विभिन्न सामुदायिक तथा खेलकुद संस्थाहरूले सहयोग गरेका छन्। नेपालको विपत्तिपछि सांस्कृतिक कार्यक्रम, धार्मिक प्रार्थना, सामुदायिक फन्ड रेजिङसँगै अब क्रिकेट मार्फत पनि स्ट्यान्डिङ फर नेपाल अभियान अघि बढ्नुले भिक्टोरियाको नेपाली समुदायको एकता र सहयोगको भावना देखाएको छ।
0: श्रोताबृन्द, भदौ 10 गतेको दिन रसुवाको भोटेकोसीमा विनाशकारी बाढी आएको पनि आज 22 दिन भइसकेको छ। अझै सुरुङमा फँसेकाहरूको उद्धार गर्ने प्रयास, बेपत्ता भएकाहरूको खोजी, घाइतेहरूको उपचार, विभिन्न प्रकारका राहत कार्य आदि निरन्तर भइरहेको छ। यसै बाढीसँग सम्बन्धित र यही बाढीपछि तयार गरिएको एउटा गन्धर्व गीतलाई अब प्रस्तुत गर्दैछौँ। यही गीत हामीले गत हप्ता कार्यक्रमको अन्तमा प्रस्तुत गरेका थियौँ, तर समयको अभावले थोरै अंश मात्र बजेको थियो। यस गीतका गायक तथा परिकल्पनाकार दिनेश रञ्जन हुनुहुन्छ।

0: मेलबर्न चौतारीलाई सुनिरहनु भएको छ। हामी हरेक हप्ता बिहिबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म भिक्टोरियाको मेलबर्न स्थित कम्युनिटी रेडियो 3CR को 855 AM यो प्रसारण लिएर सन् 2003 सालदेखि यहाँहरूको सेवामा आउने गरेका छौँ। मेलबर्न चौतारीको आजको यो कार्यक्रममा आफ्नै कुरा स्तम्भमा अब प्रस्तुत छ अहिले संसारभर बसोबास गरिरहेका गैर आवासीय नेपालीहरूसँग जोडिएको चर्चाको विषय एनआरएन नागरिकता र एनआरएन कार्डको बारेमा प्रस्तुति। यसलाई प्रस्तुत गर्दै सहकर्मी कृतिका र प्रमोद।
1: नमस्कार, मेलबर्न चौतारी विशेषमा यहाँहरूलाई हार्दिक स्वागत छ। अस्ट्रेलियामा बस्ने नेपालीहरू माझ धेरै सुनिने दुई शब्द एनआरएन कार्ड र एनआरएन सिटिजनसिप। तर यी दुई शब्दको बिचमा के फरक छ त? सिटिजनसिप भएपछि कार्ड चाहिन्छ कि चाहिँदैन? नेपाल जाँदा भिजा के हुन्छ फेरि? अनि वास्तवमा के अधिकार पाइन्छ त? आज यिनै विविध विषयमा सरल भाषामा कुराकानी गर्नको लागि मेरी सहकर्मी कृतिका पौडेल पनि मसँगै हुनुहुन्छ। कृतिका, हार्दिक स्वागत छ।
2: धन्यवाद प्रमोदजी।
1: सबैभन्दा पहिले एनआरएन कार्ड र एनआरएन सिटिजनसिपको बारेबाटै सुरु गरौँ न त। यी भनेका के हुन् बुझाइदिनुहोस् न।
2: पक्कै पनि प्रमोदजी। सबैभन्दा पहिले त एनआरएन कार्ड र एनआरएन सिटिजनसिप एउटै कुरा होइनन्। एनआरएन कार्ड गैर आवासीय नेपालीको हैसियत प्रमाणित गर्ने परिचय पत्र हो। एनआरएन सिटिजनसिप चाहिँ नेपालको संविधानले व्यवस्था गरेको गैर आवासीय नेपाली नागरिकता हो।
1: एनआरएन सिटिजनसिप भनेपछि नेपाली नागरिक सरह सबै अधिकार पाइन्छ भन्न मिल्छ?
2: पक्कै पनि मिल्दैन। नेपालको संविधानको धारा 14 अनुसार गैर आवासीय नेपाली नागरिकताले मुख्यतः आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार दिन्छ। तर यो पूर्ण वंशजको नेपाली नागरिकताको निरन्तरता भने होइन। मतदान लगायत राजनीतिक अधिकार यसमा समावेश छैनन्। त्यसैले अहिले उपलब्ध एनआरएन सिटिजनसिप र एनआरएनएले उठाइरहेको एक पटकको नेपाली सधैँको नेपाली अर्थात् नागरिकताको निरन्तरता एउटै विषय होइनन्।
1: ए, त्यस्तो पो हो। अनि नागरिकता भएपछि अथवा नागरिकता नै पाएपछि व्यवहारमा चाहिँ समस्या किन आइरहेको छ त?
2: मुख्य समस्या चाहिँ कार्यान्वयन हो। नागरिकताको व्यवस्था आयो तर अध्यागमन, ब्याङ्किङ, घर जग्गा, कम्पनी र लगानीका आआफ्नै कानुन र प्रशासनिक प्रणाली छन्। एनआरएन सिटिजनसिप सुरु हुँदैमा ती सबै कानुन र प्रक्रिया एकैपटक परिवर्तन भएनन्। त्यसैले व्यवहारमा धेरै एनआरएनको प्रश्न छ। नागरिकता त हातमा आयो तर सरकारी निकायमा यसको प्रयोग सहज किन छैन?
1: अनि नेपाल सरकारले यो समस्या स्वीकार गरेको छ त?
2: पछिल्लो सरकारी अभिव्यक्तिले समस्या रहेको स्वीकार गरेको देखिन्छ। 2026 अगस्तको एनआरएनए ग्वाङझाउ सम्मेलनका लागि परराष्ट्र मन्त्री शिशिर खनालले पठाएको सन्देशमा निर्वाध नेपाल यात्रा, सम्पत्तिको हक, सम्पत्ति हस्तान्तरण तथा खरिद बिक्री लगायतका व्यावहारिक समस्या समाधान गर्न कानुनी प्रक्रिया अगाडि बढाइएको बताएका छन्। तर ध्यान दिनुपर्ने कुरा के छ भने कानुनी प्रक्रिया अगाडि बढ्नु र नयाँ व्यवस्था लागू भइसक्नु एउटै कुरा होइन।
1: हजुरले भर्खरै एनआरएनए गन्जाउ डिक्लेरेसनको कुरा गर्नुभयो। त्यो डिक्लेरेसनले के कुराहरू माग गरेको छ त?
2: 16 अगस्तमा जारी घोषणापत्रले एनआरएन सिटिजनसिपबाट प्राप्त आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार प्रयोग गर्दा देखिएका कानुनी तथा प्रशासनिक कठिनाई हटाउन सरकारलाई आग्रह गरेको छ। साथै गैर आवासीय नेपाली सम्बन्धी कानुन संशोधन तथा एकीकरणका लागि प्रस्तावित विधेयक छिटो संसदमा लैजान पनि माग गरिएको छ। एनआरएनएले अझ अगाडि बढेर एक पटकको नेपाली सधैँको नेपाली भन्दै वंशजको नागरिकताको निरन्तरताका लागि आवश्यक संवैधानिक परिवर्तन समेत माग गरेको छ। यो अहिलेको कानुन होइन, एनआरएनएको माग हो।
1: अब नेपाल जाँदाखेरि के हुन्छ त भन्ने विषयमा चर्चा गरौँ। जस्तो कि अस्ट्रेलियन पासपोर्ट छ र मसँग एनआरएन सिटिजनसिप छ, अब म नेपाल जाँदाखेरि भिजा चाहिन्छ कि चाहिँदैन त?
2: एकदमै राम्रो प्रश्न प्रमोदजी। अध्यागमन विभागको हालको केन्द्रीय जानकारीमा एनआरएन सिटिजनसिप वा एनआरएन कार्ड होल्डरलाई टुरिस्ट भिजा अन्तर्गत ग्राटिस अर्थात् भिजा फी नलाग्ने व्यवस्था उल्लेख गरिएको छ लागु टुरिस्ट भिजा सीमाभित्र। तर यहाँ एउटा महत्त्वपूर्ण फरक बुझौँ। भिजा फी नलाग्नु र भिजा नै नचाहिनु एउटै कुरा होइन। अनि केही पुराना वा एन्ट्री पोइन्ट सूचनामा अझै एनआरएन कार्ड मात्रै उल्लेख भएको भेटिन सक्छ। त्यसैले यात्रा गर्नु अघि अत्यागमन विभागको पछिल्लो व्यवस्था जाँच्नु राम्रो हुन्छ।
1: हजुर, अब एनआरएन सिटिजनसिप लिइसके पछाडि एनआरएन कार्ड चाहिँ चाहिन्छ कि चाहिँदैन, के छ यसबारेमा?
2: अहिले नै त्यस्तो निष्कर्ष निकाल्नु पक्कै पनि उचित छैन प्रमोदजी। एनआरएन सिटिजनसिप नयाँ व्यवस्था हो र विभिन्न सरकारी निकायमा यसको कार्यान्वयन अझै एकरूप भइरहेको छैन। एनआरएन कार्ड फेरि धेरै वर्षदेखि प्रयोगमा छ, त्यसैले दुवै भएका व्यक्तिले विशेष गरी नेपाल यात्रा गर्दा दुवै डकुमेन्ट साथमा राख्नु व्यवहारिक रूपमा उपयोगी हुन्छ।
1: धन्यवाद थियो जानकारीको लागि। अब अर्को गुनासो, एनआरएन सिटिजनसिप भएर पनि नेपालमा ब्याङ्क लोन लिन चाहिँ अलिक गाह्रो हुन्छ, के एनआरएनलाई लोन नै लिन नपाइने हो त?
2: त्यसरी पनि भन्न अलि मिलेन। एनआरएन सिटिजनसिप भएकै कारण लोन लिन पूर्ण प्रतिबन्ध छ भन्ने सामान्य नियम होइन, तर सिटिजनसिप देखाएकै आधारमा नेपाली नागरिक सरह स्वत लोन पाइन्छ भन्ने पनि छैन। ब्याङ्कले केवाइसी भयो, यहाँको आम्दानी, रेसिडेन्सी स्टेटस, कोलाट्रल अनि जुन रिपेमेन्ट क्यापेसिटी र नेपाल राष्ट्र ब्याङ्कका नियम हेर्छ। यो विषयलाई फेरि हामी ब्याङ्किङ सम्बन्धी छुट्टै एपिसोडमा विस्तारमा बुझ्नेछौँ।
1: त्यसो भए छुटकरीमा भन्नुपर्दा एनआरएन कार्ड र एनआरएन सिटिजनसिप फरक कुरा रहेछन्। सिटिजनसिपले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको संवैधानिक आधार दिन्छ भने यसको इम्प्लिमेन्टेसन अझै पूर्ण रूपमा सहज भएको छैन।
2: ठिक हो, अहिले दुईवटा बहस सँगसँगै चलिरहेका छन्। पहिलो, अहिलेको एनआरएन सिटिजनसिपलाई व्यवहारमा प्रभावकारी बनाउने, र दोस्रो, भविष्यमा पुरानो नेपाली नागरिकताको निरन्तरता दिने कि नदिने।
1: अर्को एपिसोडमा हामी यही विषयलाई अगाडि बढाउँदै खेलाउँदै बुझ्दै जानेछौँ। एनआरएन सिटिजनसिप भएर पनि घर जग्गा, सरकारी कार्यालय र अन्य व्यवहारिक काममा कहाँ समस्या छ त र के परिवर्तन हुँदैछ, यी सबै जानकारी लिएर अर्को साता फेरि आउनेछौँ। सुन्दै गर्नुहोस् मेलबर्न चौतारी। नमस्कार।
0: श्रोताबिन्द, यिनै प्रस्तुतिहरूका साथै आजलाई बिदा माग्ने बेला हुनै लागेको छ। कार्यक्रम सुनेर साथ दिनुभयो आभार व्यक्त गर्दछौँ। हाम्रो यो प्रसारित कार्यक्रमलाई यहाँहरूले www.3sia.org.au/chautarima गएर कुनै पनि समय जहाँ कहीँबाट सुन्न सक्नुहुनेछ। साथै हाम्रो कार्यक्रम सम्बन्धमा तपाईँहरूको सुझाव, सल्लाह कृपया हामीलाई पठाउनु हुन आग्रह गर्दछौँ। त्यसका लागि हाम्रो इमेल ठेगाना हो melbournechautari@gmail.com। आजलाई कार्यक्रमको अन्तमा कर्णदासको स्वरमा मध्याह एल्बम र ब्यान्डको गीत श्रोताहरू समक्ष छाड्दै सहकर्मी साथीहरू कृतिका पौडेल, प्रमोद सुवेदी, सरोजा श्रेष्ठ सँगै म लोक पनि श्रोताहरूसँग आजलाई बिदा माग्दछौ। हाम्रो भेट आउँदो कार्यक्रमहरूमा हुने नै छ। तबसम्मको लागि नमस्कार, शुभरात्री। यहाँहरूको साता शुभ बितोस्, स्वस्थ रहनुहोस्, सुरक्षित रहनुहोस्।